0: ಸುಂದರ ಇಂಚಿಯ ಬರ್ಕಟಿ ಎಫ್ಎಂ ಕಿಲೋಮೀಟರ್.
1: खुशीको खबर
2: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक.
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म.
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ.
3: मोबाइल नम्बर 9680719194 र 9822856576.
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच.

0: हामी कहाँ उपलब्ध सेवाहरू
1: मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाली भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानबुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
2: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
0: स्वर्गबारी डेन्टल हस्पिटल ब्रेन र स्वक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
4: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
5: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
6: हजुर तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 98435 27695 र 98102060 एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
8: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
7: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
8: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भत्का कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
1: हामी कहाँ साल सिस्टो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
9: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुन्द्रासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578 23894 98478 14894
10: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
11: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाकान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेसनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बिपी चोक दान फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 98578-80-103
11: नेसनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो तपाईँको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
10: सृजना नर्सरी एन्ड एग्रो फार्म
11: यहाँ फलफुलका बिरुवा बाह्रमासे तथा सिजनल फुलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
10: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
11: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
12: गाउँ बेसी चौतारी मन्दारा
10: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
12: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9114148।
13: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवन।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
3: आज 2083 साल भदौ 6 गते शनिबार अगस्त 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको दशमी तिथि
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
3: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्नेको क्रम बढ्यो निगरानी कमजोर लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा
2: नेपाल भारत सीमामा निगरानी कडा हुने सरकारी नियुक्तिमाथि अदालतको अंकुश वायु सेवा निगमका अध्यक्षको नियुक्ति पनि बदल नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी
3: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन वधशालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी
2: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने यस वर्षको एल निनो शताब्दीकै शक्तिशाली हुने अनुमान
3: अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरको सबैभन्दा शुरूमा नेपाल भारत सीमामा निगरानी कड़ा हुने प्रसंग
2: नेपाल भारत सीमामा अब निगरानी बढ़ाइने भएको छ सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सुरक्षा चुनौतीलाई ध्यान दिँदै निगरानी र सूचना आदान प्रदान थप प्रभावकारी बनाउने निर्णय गरेको हो दुवै देशका नागरिकको आवागमन भने सहज बनाइनेछ संवेदनशील सीमा क्षेत्रमा सीसीटीभी लगायतका आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढ़ाइने सहमति पनि भएको छ बैठकमा लागू औषध मानव बेचबिखन जाली नोट हात हतियार तथा सीमा पार अपराध नियन्त्रणलाई प्राथमिकता दिएको छ नेपालले साइबर अपराध र सीमा पार डिजिटल ठगीको विषय समेत उठाएको छ यो सँगै 10 गजा अतिक्रम नियन्त्रण र एकीकृत जाँच चौकीको प्रभावकारी संचालनमा पनि दुवै पक्षले जोड़ दिएका छन्
3: नेपालमा पशु वधशालाबाट निस्कने छाला र हड्डी अब खेर नजाने भएका छन् स्वदेशी छाला उद्योगले उत्पादन हुने सबै छाला खरिद तथा प्रशोधन गर्ने र हड्डी उद्योगले उत्पादित हड्डीको धूलो दाना उद्योगलाई बिक्री गर्ने ग्यारेन्टी दिएका छन् मासु जाँच ऐन कार्यान्वयन गर्ने विषयमा भएको छलफलमा उद्योगीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् हाल नेपालमा 12 छाला उद्योगले वार्षिक करिब 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन गर्दै आएका छन् भने 4 हड्डी उद्योगले करिब 17,800 मेट्रिक टन हड्डीको धूलो उत्पादन गर्ने गरेका छन् उद्योगीहरूले छाला र हड्डीलाई कृषि उद्योगको मान्यता दिन वधशाला छुट्याउने मेसिन जडान गर्न तथा उद्योगमा आवश्यक रसायन र सामग्री भन्सार छूट दिन सरकारसँग माग गरेका छन् सरकारले भने आयातित छालालाई प्रतिस्थापन गर्दै स्वदेशमै छालाका विभिन्न सामग्री उत्पादन र निर्यात बढ़ाउन उद्योगीलाई आग्रह गरेको छ
2: भारतका विमानस्थल हुँदै नेपाली कामदार विदेश जाने क्रम रोक्न वैदेशिक रोजगार विभागले मेन पावर कम्पनीमाथि कार्यवाही गरिरहेको छ तर व्यक्तिगत श्रम स्वीकृति लिएर भारतबाटै उड्ने हजारौं कामदारको हकमा पनि विभागको निगरानी कमजोर देखिएको छ साउनमा व्यक्तिगत श्रम स्वीकृति लिएका 12,442 जना मध्ये करिब 7,000 जना भारत हुँदै तेस्रो मुलुक गएको तथ्याङ्क छ यो संख्या व्यक्तिगत श्रम स्वीकृति लिने कुल कामदारको आधा भन्दा बढ़ी हो यसले व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यान पावर वा बिचौलियाको संलग्नता रहेको हुन सक्ने आशंका बढ़ाएको छ। भारतबाट हुने यस्तो प्रस्थानलाई व्यवस्थित र पारदर्शित बनाउन विभागले अब व्यक्तिगत श्रम स्वीकृतितर्फ पनि समान निगरानी र छानबिन गर्न अधिकार कर्मीहरूले माग गरेका छन्। विभागका अनुसार साउनमा कुल 70,441 जनाले श्रम स्वीकृति लिएका थिए, त्यसमध्ये 21,447 जना म्यान पावर कम्पनी मार्फत 27,748 जना पुनः श्रम स्वीकृति र 12,442 जना व्यक्तिगत र 712 जना G2G प्रणाली मार्फत विदेश गएका हुन्।
3: यसैबीच देशभर स्मार्ट लाइसेन्स प्रिन्ट हुन थालेको 22 दिन बितिसक्दा सेवा नियमित हुन सकेको छैन। लाइसेन्स नपाउँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा परेका छन्। असार मसान्तसम्मको छपाई कोटा सकिएपछि सुरक्षण मुद्रण केन्द्रबाट हुँदै आएको लाइसेन्स छपाई रोकिएको हो। त्यसपछि प्रदेश अन्तर्गतका यातायात कार्यालयले नै लाइसेन्स छाप्ने भनिए पनि हालसम्म कुनै प्रदेशले छपाई शुरू गरेका छैनन्। यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म छपाई हुन बाँकी 2,74,253 स्मार्ट कार्ड साउन 7 गतेसम्म छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको थियो। त्यस यता नयाँ कार्ड छपाई भएको छैन। लाइसेन्स नपाउँदा विदेश जाने तयारीमा रहेका सेवाग्राही झन धेरै मारमा परेका छन्। विभागले भने वैदेशिक रोजगारीमा जाने तथा तत्काल आवश्यक पर्ने सेवाग्राहीका लागि सम्बन्धित यातायात कार्यालयबाट द्रुत छपाई तथा वितरणको व्यवस्था मिलाएको जनाएको छ। 4 वर्षदेखि छपाई मेसिन जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागमा पछिल्लो अवरोधले स्मार्ट लाइसेन्स वितरण प्रणाली अझै अस्थिर देखिएको छ।
2: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उस्काबलाई नियुक्त गरेको 16 दिन बितिसक्दा पनि नियुक्ति सम्बन्धी आधिकारिक पत्र बोर्डमा पुगेको छैन। असार 20 गतेको मन्त्रिपरिषद बैठकले उक्याबलाई 4 वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो, तर औपचारिक पत्र नपुग्दा उहाँको पदभार ग्रहण हुन सकिरहेको छैन। लगानी बोर्डका अनुसार नियुक्तिको निर्णय सरकारबाट भइसके पनि त्यसको औपचारिक जानकारी नआएकाले आवश्यक प्रक्रिया अघि बढ़ाउन नसकिएको बताइएको हो। सरकारले नियुक्ति गरेको सीईओ नै 16 दिनसम्म पदमा नपुग्नुले सरकारी निर्णय कार्यान्वयनको ढिलासुस्तीमाथि प्रश्न उठाएको छ।
3: अदालतबाट बदर हुन थालेका छन्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा महेश्वर भक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीश दुवै सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति कानून सम्बत नभएको ठहर गरेको हो। सम्बन्धित मापदण्डले कार्यकारी प्रमुखका लागि 30 वर्ष पूरा भई 65 वर्ष ननागेको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको भए पनि सरकारले करिब 80 वर्षीय श्रेष्ठलाई नियुक्त गरेको थियो। यसअघि वैशाख 31 गते पनि सर्वोच्चले सरकारले नियुक्ति गरेका निगमका 5 संचालकको नियुक्ति बदर गरिदिएको थियो। उक्त निर्णयमा श्रेष्ठ पनि पर्नु भएको थियो। पछिल्ला नियुक्ति अदालतबाटै उल्टिन थालेपछि सरकारले नियुक्ति गर्दा कानूनी मापदण्ड र उमेर सीमाको पालना नगरेको भन्दै प्रश्न उठेको छ। सर्वोच्चको पछिल्लो फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट हटेका छन् भने सरकारले अब कानून अनुसार नयाँ नेतृत्व नियुक्ति गर्नुपर्ने भएको छ।
2: नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद फेरि अदालत पुगेपछि संस्थापन पक्षले देवबार समूहलाई पार्टीलाई कानूनी झमेलामा नफसाउन चेतावनी दिएको छ। पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट परेको छ। कांग्रेसले पनि असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढ़ाएको छ। संस्थापनका पक्षका प्रवक्ता देवराज चालिसले पार्टीभित्र सैद्धान्तिक विवाद नरहेको दावी गर्दै केही नेताको पद र राजनैतिक भविष्यसँग जोड़िएको असन्तुष्टि मात्रै रहेको बताउनु भएको छ। उहाँले मतभेद भए महाधिवेशनमा प्रतिस्पर्धा गरेर समाधान खोज्न सकिने भन्दै निरन्तर अदालत धाउँदा पार्टी कमजोर हुने चेतावनी समेत दिनुभएको छ। यसैबीच कांग्रेस अनुशासन समितिले देउवालाई सभापतिका रूपमा प्रस्तुत गर्दै नेमप्लेट राखिएको र पार्टीको लेटर प्याड प्रयोग गरिएको विषयमा आपत्ति जनाएको छ। समितिले आवश्यक परि अनुसन्धान उल्लंघन गर्ने नेतामाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउने पनि जनाएको छ। कांग्रेसभित्र महाधिवेशनको मिति नेतृत्व र वैधानिकतालाई लिएर दुई पक्ष बीच दूरी बढ़दै जाँदा विवाद अब संगठनभित्रको राजनैतिक संघर्षसँगै कानूनी लड़ाईमा समेत परिणत हुन पुगेको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्नै तीनजना सांसदलाई बाह्र घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। केन्द्रीय अनुसन्धान समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री बनेको भन्दै किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो। राप्रपाले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा तीनै सांसद मन्त्री बनेपछि पार्टीले उहाँहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसअघि पार्टीको निर्णय विपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरी प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएको राप्रपाले जनाएको छ। स्पष्टीकरणपछि पार्टी निर्देशन उल्लंघन गरेको ठहर भए तीनै सांसदलाई थप अनुसन्धानात्मक कार्यवाही गर्ने राप्रपाको तयारी छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकार संरक्षणमा कानूनको खाँचो ऐन जारी गर्न ढिलाइ।
5: मन्त्रालयमा यसै बसिरहेको अवस्था छ, होइन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिंगल सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौ, के त्यसमा केही आपत्ति छैन।
3: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: खानेकुरा त सधैँ दिलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
10: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
11: गर्भवती हुँदा के खाने?
10: स्तनपानको मात्रा कसरी पुर्याउने?
11: शिशुलाई कहिलेदेखि थप खाना दिने?
10: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
11: यसको जवाब अनुमानमा होइन,
10: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
11: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
10: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। आयुक्त गुरूप्रसाद वागले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन थालेको छ। मेसिनले सिक्दैछ नेपालका मातृभाषा शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने परराष्ट्रबाटै हटाए 500 ट्राभल डकुमेन्टी 15 वर्षसम्म गुपचुप शीर्षकमा अर्को खबर मातृका दाहालले लेख्नु भएको छ। त्यस्तै कान्तिपुरको भित्रपृष्ठमा कर्णालीका धेरै जस्तो अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर शीर्षकको खबर पनि प्रकाशित छ। स्वास्थ्य उपकरण र अरू प्राविधिक जनशक्तिको पनि अभाव छ। गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत उद्धार गर्नु परिरहेको छ। यसमा केही घण्टा लाग्छ। बिरामीको खर्च पनि धेरै हुन्छ। यहाँ कम्तीमा दुईवटा आईसीयू बेड भए धेरैको ज्यान बचाउन सकिन्थ्यो। यो महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर हो। त्यस्तै भित्रपृष्ठमा बालिका हत्या घटनामा परिवारको सहमति बिनै सम्झौता गरिएपछि सब बुझ्न अस्वीकार शीर्षकमा लक्ष्मी शाहले 12 खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफेलाइटिसबाट डेढ महिनामा 21 मृत्यु शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने आजको नागरिक दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा बैठकमा प्रधानमन्त्री भ्रमणमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा सर्वोच्चको नयाँ नजिर गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा खबर प्रकाशित छ। सर्पदंशबाट बढ़दो मानवीय क्षति शीर्षकमा पनि गोर्खापत्रमा खबर प्रकाशित छ। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ। त्यो हो सर्पदंश। यसले वर्षिने सयौं परिवारको खुशी खोसिरहेको छ। नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शीर्षकमा गोर्खापत्रको पहिलो पृष्ठमा खबर छ भने भित्रपृष्ठमा गोर्खापत्रको विद्युत प्राधिकरण विद्युत प्रभावितलाई राहतमा कमी नहुने मुख्यमन्त्रीको प्रतिबद्धता शीर्षकमा यो लुम्बिनीको खबर प्रकाशित छ। योजना बिनाका सड़कले पहिरो निम्त्याउँदै शीर्षकमा बागलुङको खबर प्रकाशित छ भने फोहोरको निकास खोज्दै भैरवा शीर्षकमा स्थानीय सरकारको खबर प्रकाशित छ।
3: नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा केन्द्रीय समिति अझै अपूर्ण 6 पदाधिकारी र 9 केन्द्रीय सदस्य मात्रै मनोनित शीर्षकमा खबर छापिएको छ। 11 मध्ये 6 पदाधिकारी मनोनित सहमहामन्त्री पुरूषोत्तम सुप्रभात यादव, प्रवक्ता जगदीश खरेल, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता डाक्टर नमिता यादव र सुरेन्द्र चौधरी, उपसभापति महामन्त्री सहमहामन्त्रीको सहकोषाध्यक्ष र सहप्रवक्ता मनोनित गर्न बाँकी रहेको खबरमा उल्लेख रहेको छ। यस्तै बलात्कार र हिंसाका घटनामा झूठो स्वास्थ्य रिपोर्ट बनाउने चिकित्सकमाथि पनि अब भ्रष्टाचार मुद्दा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छापिएको छ। स्वास्थ्य परीक्षणको झूठो रिपोर्ट बनाएका दुई चिकित्सकमाथि 3 कैद र 20,000 जरिवानाको फैसला समेत गरिएको खबर रहेको छ। बलात्कार तथा यौनजन्य हिंसाका घटनाको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तोड़मोड़ गर्ने चिकित्सकले पनि अब फौजदारी दायित्वबाट उन्मुक्ति नपाउने भएका छन्। बालिकाको स्वास्थ्य परीक्षणमा संलग्न दुई चिकित्सकले नियोजित रूपमा गलत प्रतिवेदन दिएको ठहर गर्दै सर्वोच्चले उनीहरूलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेसँगै नजिर स्थापित भएको छ। अदालतको पुनरावलोकन अगावै कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर शीर्षकमा अर्को खबर समेत छापिएको छ। देउवा थापा संवाद गराउने कसरत, महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्तालाई अपील समेत खबरमा उल्लेख रहेको छ। त्यस्तै भित्रपृष्ठमा स्टीलका भाड़ा निर्यातमा झण्डै 100 गुणा वृद्धि, गत वर्षको साउनमा 1,17,00,000 निर्यात भएका स्टीलका भाड़ा चालू आर्थिक वर्षको 1 महिनामै 1,16,00,000 बराबरको निकासी भएको खबरमा उल्लेख रहेको छ। यो खबर भैरहवाबाट दीपक पछाई र काठमाण्डुमा मिलन विश्वकर्माले संयुक्त रूपमा लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 1,15,90,64,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाड़ा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। निर्यातमा समेत 61% वृद्धि भएको छ। समग्र नेपालको निर्यात व्यापार साउनमा 61.72% बढ़ेको हो। गत आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेर 3,15,29,04,74,000 रूपियाँ पुगेको थियो। त्यसमा साउनमा 23,93,24,41,000 रूपियाँको वस्तु निर्यात भएको थियो। चालू आर्थिक वर्षको साउनमा भने 38,70,41,86,000 रूपियाँको वस्तु निर्यात भएको छ। त्यसैगरी 34 दिनमै उठ्यो करिब 1,00,000,000 राजस्व शीर्षकमा अर्को खबर समेत रहेको छ। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1,00,000,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन अर्थात भदौ 3 गतेसम्म 1,02,30,91,00,000 रूपियाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बिहिबारसम्म भने 1,05,50,31,00,000 रूपियाँ राजस्व उठेको छ। त्यसमा कर राजस्व 96,65,25,00,000,000, गैर कर राजस्व 75,33,80,00,000, अनुदान 25,10,00,000 र अन्य आमदानी 1,05,50,31,000 रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी वाणिज्य बैंकका सीईओ गवर्नर बन्न योग्य तर 2 वर्षको कुलिङ अफ पीरियड शीर्षकमा अर्को खबर समेत छापिएको छ। नेपाल राष्ट्र बैंकको गवर्नर बन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि योग्य हुने भएका छन्। हिजो बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको दफावार छलफलमा यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो। समितिका सदस्य सचिव लक्ष्मण अर्यालले हालसम्म वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय आर्थिक एवं वित्तीय क्षेत्रका संस्थामा कार्यकारी तहका पदाधिकारीलाई गवर्नर योग्य मान्ने व्यवस्था नभएकोमा अब योग्य मान्ने व्यवस्था भएको बताउनु भएको छ। त्यसै गरी वार बेन्च टकरावेज सम्पत्ति आयोगको मुद्दा शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा खबर छापिएको छ। यो खबर शिव प्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पारिश्रमिक पनि जनताको सेवामा लगानी गर्दै मुगुका मेयर शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट छाप्नु भएको खबर छ। राजनीतिलाई पद प्रतिष्ठा र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने प्रवृत्ति तीव्र बन्दै गएको समयमा मुगुको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले एउटा बेग्लै र सकारात्मक अभ्यासको शुरूआत गर्ने घोषणा गर्नुभएको छ। जनप्रतिनिधिका रूपमा आफूले कानून बमोजिम पाउने सम्पूर्ण सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी नागरिकको शिक्षा स्वास्थ्य विपन्न परिवारको राहत तथा साना सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। मनसुनजन्य विपदमा परेर लुम्बिनीमा 84 जनाको मृत्यु शीर्षकमा अन्नपूर्णकै भित्री पृष्ठमा खबर छापिएको छ। लुम्बिनीमा मनसुनजन्य विपदबाट 84 जनाको मृत्यु भएको, त्यसै गरी जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म मनसुनजन्य विपदका 91 घटना भएका छन्। ती घटनामा 85 जनाको मृत्यु, 13 जना घाइते र 2 जना बेपत्ता भएको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर 200 भन्दा बढ़ी स्वास्थ्य संस्था र पोषण सुविधा केन्द्रहरू बन्द हुन थालेका छन्। यसले त्यहाँका थप बालबालिकाको ज्यान जोखिममा पर्ने कुपोषणको सामना गर्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेको समेत चेतावनी दिएको हो। इराकले देशभरबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। इराकी प्रशासनले आगामी छ वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन 1 करोड़ ब्यारलसम्म बढ़ाउन चाहेको समेत बताएको हो र बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो एक शताब्दी भन्दा बढ़ी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ़दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको पूर्वानुमान गरिएको हो।
3: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ए घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ। खेलमा नेपाल ए 8 विकेटले पराजित भएको हो। नेपाल ए ले जितका लागि दिएको 123 रनको लक्ष्य पछ्याएको नर्दर्नले 15 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। स्पोर्ट्स एसोसिएशन अफ नेपाल ईशान र स्पोर्ट्स काउन्टीले संयुक्त आयोजनामा गर्ने दुई दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओ सम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। र 14 दक्षिण एसियाली खेलकुद साग 2027 को तयारी सम्बन्धी दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटी एनओसी र राष्ट्रिय खेलकुद परिषद राखेपको प्रतिनिधि मण्डल पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको इस्लामाबादमा अगस्त 23 र 24 गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ।
2: पशु कल्याण ऐनमा ढिलाइ सरकारको जवाब के छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 एमबिपिएसको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्ष्मी संरक्षण। साझा खबरमा अब पशु कल्याण ऐन जारी गर्न ढिलाइ भएको प्रसंग। पशु कल्याण ऐन जारी गर्न लामो समयदेखि ढिलाइ भइरहेको छ। ऐन नआउँदा पशुमाथि हुने क्रूरता रोकथाम र पशु अधिकार संरक्षणमा चुनौती देखिएको छ। आखिर ऐन जारी गर्न ढिलाइ हुनुको कारण के हो? सरकारको तयारी कहाँ पुगेको छ? यही विषयमा आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग कुराकानी गर्दैछौं।
5: यसमा दुईटा तिनवटा कुराहरू चाहिँ अलिक अल्झिएर रहेको हो। संक्रामक पशु रोग नियन्त्रण ऐन र पशु कल्याण ऐन बनाउनका लागि सैद्धान्तिक सहमति दिएको थियो अनि त्यो अनुसार हामीले ड्राफ्ट तयार पनि गर्यौं, मस्यौदा तयार भयो र पछि चाहिँ होइन यो पशु सेवा क्षेत्रका सबै ऐनहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ भन्ने कारण मन्त्रालयको राय आयो, प्राप्त भयो। त्यो आइसकेपछि चाहिँ हामीले एकीकृत रूपमा नै फेरि तयार गर्यौं अनि त्यो एकीकृत रूपमा आउँदा अधिकार कर्मीहरूको फेरि
3: पशु कल्याण ऐन चाहिँ छुट्टी आउनुपर्छ भन्ने माग छ
5: भन्ने माग उहाँहरूको र अहिले पनि त्यो छ। अहिले हामीले पशु स्वास्थ्य पशु सेवा तथा पशु कल्याण ऐन भनेर एउटा मस्यौदा हामीले तयार गरिरहेछौं, त्यो तयारी अवस्थामा छ। तर अहिले फेरि पछिल्लो समय होइन यो पशु कल्याण ऐन चाहिँ छुट्टी ल्याउनुपर्छ भन्ने कुरा आइरहेको छ। अब छिट्टै नै हामी मन्त्रालयमा बसेर एउटा टुङ्गोमा पुग्छौं।
3: पशु सेवा विभागले 3 पटक मस्यौदा यहाँहरूलाई बुझाएको, यहाँले कानून मन्त्रालयमा पठाउनु भयो, कानून मन्त्रालयले फेरि यहाँहरूबाट फिर्ता पठायो र अहिले लामो समयदेखि 1.5 वर्षदेखि मन्त्रालयमै छ।
5: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेकै छ। त्यो सिंगल सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौ, केही त्यसमा केही आपत्ति छैन। तर त्यो कानून मस्यौदा तयार गर्ने बनाउने एकपटक केही चेन्ज गर्यौं भने फेरि अहिले 3 वटा सरकार छ, 3 प्रदेश सरकारको स्थानीय सरकारहरूको पनि राय सुझाव लिनुपर्ने कुराहरू हुन्छ। केही चेन्ज गर्यौं भने त फेरि आउनु पर्यो नि त। अहिले फेरि हामी त्यो एकीकृत मस्यौदाको रूपमा चाहिँ हामी राय सुझाव माग्ने चरणमा थियौं, विज्ञहरूसँग हामीले राय सुझाव लिने चरणमाथि पुगेका थियौं र कानून मन्त्रालय पठाउने फाइनलको लागि भनेर त्यो चरणमा पुगेको बेलामा फेरि अहिले के भन्छ छुट्टै बनाउनुपर्छ भन्ने आएको छ कुराकानी। अब हामी फेरि अब नयाँ माननीय मन्त्रीज्यूहरूको के छ धारणा, उहाँहरूले कसरी त्यसलाई लिनुभएको छ, उहाँहरूको क्लियर कट निर्देशन भयो भने छुट्टै बनाउने हो भने छुट्टै र एकीकृत ऐनको रूपमा आउने हो भने पनि तयार नै छ, छुट्टै बनाउने हो भने पनि तयारै अवस्था
14: छ। पाँच वर्षदेखि छुट्टै र एकीकृत
5: के भन्छ कानून मन्त्रालयबाट दुईपटक फिर्ता भएको अवस्था हो, हामीले छुट्टै छुट्टै पठाउँदाखेरि फिर्ता भएको अवस्था हो, त्यो संक्रामक रोग ऐन तीनपटक फिर्ता भएको अवस्था थियो र पछिल्लो समय हामीले गएर कानून मन्त्रालयको सचिवज्यू सहसचिवज्यूहरूसँग छलफल गर्यौं, यो कारणले यो अरूभन्दा भिन्दै हो, कार्यान्वयन गर्न जटिलताहरू यस्ता छन् यो छन् त्यो छन् सबै कुरा भन्छु, उहाँहरू कन्भिन्स हुनुभयो र कमसेकम एउटा संक्रामक रोग चाहिँ गयो अगाडि बढ्यो।
2: वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्ने क्रम बढ़्यो, निगरानी कमजोर भएको गुनासो, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा,
2: नेपाल भारत सीमामा निगरानी कडा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायुसेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर, नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी,
14: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन, वत्सालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता, कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी,
2: विश्व सहायता कटौती भएसँगै सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एलनिनो शताब्दीकै शक्तिशाली हुने अनुमान,
14: र अस्ट्रेलियामा जारी टप एन टी20 सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित, पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिकाका लागि बनाउनु भएको झ्याप्पै शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा दुईजना प्रहरी अधिकृत देखाइएको छ, दुईजना बीचमा केही कुराकानी भइरहेको छ, प्रहरी अधिकृतको पछाडिको एउटा भित्तामा वान्टेड भनेर एकजना व्यक्तिको तस्विर टाँसिएको छ, यी व्यक्तिको तस्विर हेर्दा एकजना सामाजिक सञ्जालमा विभिन्न अभियान सञ्चालन गरेर निकै नै चर्चा कमाइरहनुभएका व्यक्ति जस्तो देखिनुहुन्छ, माथि यस्तो लेखिएको छ, एकजना प्रहरी अधिकृतले भन्दै गरेको देखाइएको छ, कति ल्याउनु साहब आइप्याड फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि।
14: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: देशको जनमत जुन उत्साहका साथ जनताले प्रदान गरेको थियो राष्ट्रपतिलाई, यो टिकाउन नसक्ने अथवा यो नै असफल हुने दिशातर्फ अहिलेको सरकार, प्रधानमन्त्रीजी र सांसदहरूको व्यवहार क्रियाकलापबाट त्यस्तो देखिने छ। त्यो दुःखद कुरा हो, देशको लागि त्यो हितकर होइन, हानिको विषय हो।
2: हस् महेश वर्षवालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: हस् धन्यवाद।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला चाहिँ कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: खरो विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ, ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
8: पीस होम इन्टरनेट।
9: यतिखेर हाम्रो बेसमा विश्लेषक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। डाक्टर साहब, यतिखेर बालिन सरकार परिवर्तनको प्रतीक मान्न सकिन्छ कि पुरानै राजनैतिक संस्कारको यो नयाँ संस्करण मात्रै हो? चार पाँच महिना भयो, अब अलिकति विश्लेषण गर्ने बेला भयो यसलाई, सरकारलाई।
10: यसको नयाँ कुरा चाहिँ धर पकड छ, अरू चाहिँ मैले देख्दा उस्तै हो।
9: भनेपछि हिजो पुराना दललाई भ्रष्टाचार र बेटितीको आरोप लगायो, आज आफै सत्तामा हुँदा यसले अलिकति सुशासन दिन सक्ने खालको विश्वास गर्ने वातावरण बन्दै गइरहेको छ कि छैन?
10: अब त्यो त कसरी बन्छ र? उही संयन्त्र उनै मान्छे हुन्, ओलीका पिठुहरू जम्मै नियुक्त हुन थालिहाले। नेवानीमा एउटा 90 वर्षको बुढो नियुक्त गरेको पनि अदालतले बदर गरिदियो भन्ने छ यो सरकारले गरेका।
9: उहाँको त बर्खास्त भइसक्नु भयो, बदर भयो नि।
10: त्यही त भन्छु, अदालतले बर्खास्त गरिदियो भन्ने छ, बोल्नै दिनुहुन्न तपाईँहरू, ऋषि धवलाको मोडल खतरा हुन्छ कि?
9: होइन होइन, गर्नु न गर्नु न, बोल्नु न।
10: परिवर्तन भनेको नि तपाईँहरू नि उस्तै हुनुहुन्छ त, अरू मात्रै परिवर्तन भनेर हुन्छ र आफू पनि बदलिनु पर्यो नि त।
9: होइन, हामी त बदलिया छौँ डाक्टर साहब, यहाँले बोल्नलाई एकदम फ्री छ।
10: प्रश्न एउटा सोधेको छैन, त्यो पुरानै मोडल भइहाल्यो नि यो त
9: डाक्टर साहब।
10: त्यसकारण अब अदालत जति पनि सरकारले चालेका कदमहरू मध्ये मलाई लाग्छ अदालतले सदर गरिदिएको एउटा पनि छैन, सबै नै बदर गरिदियो। भनेपछि अदालत एउटा बाटोमा छ र पुरानो संयन्त्रबाट, पुराना मान्छेहरूबाट बनेको संयन्त्र अदालतमा छ। प्रहरीको प्रमुखमाथि नै त्यत्रो आरोप छ, तपाईँले देखिहाल्नुभयो। सांसद भन्नेको त हिजो तपाईँले त्यो एलिसा तामाङ कि के भन्नेको त मेयरहरूसँग, त्यो त पदेरामा पनि हुँदैन त्यस्तो
9: झगडा।
10: त्यहाँबाट तपाईँहरू के आशा गर्नुहोस्? बेकार हो, त्यो आशा गर्नु नै बेकार छ। आधारभूत रूपमा मैले देख्दा अझ ओह्रालो छ, उकालो छैन।
9: होइन, जुन तरिकाले चाहिँ जनताले म्यान्डेट दिएका छन्, दुईटै नजिकको सरकार छ अहिले, भट्टाभट नियुक्तिमा चाहिँ नेपाली सेनाका पूर्व रथीहरू पदाधिकारीहरू चाहिँ नियुक्त भइरहेका छन्। होइन, यहाँले भनिहाल्नुभयो दलीय संगठनका व्यक्तिहरू चाहिँ नियुक्त भइरहेका छन् भन्दा, यो चाहिँ यो सत्ता सरकारले वा चाहिँ जनताले मत दिएका प्रतिनिधिहरूले चलाउँछ कि कसले चलाउँछ त्यसो भए?
10: भनि यो त सिस्टमले चलाउने हो, प्रतिनिधिहरूले नीति दिने हो। अब नीति दिने भनेको हाउस हो, हाउसमा प्रधानमन्त्री जाँदै नजाने, अनि त्यो कटाएर के गर्ने के भन्ने भनेको नि मैले त केही पनि देखाएको छैन त। अनि
9: तर बालनको जुन आक्रामक शैली र प्रत्यक्ष शैली लोकप्रिय थियो, यो चाहिँ अहिले यो सञ्चालनार्थ राष्ट्र सञ्चालनका निम्ति त्यो शैलीलाई प्रयोग गर्न खोज्दा उहाँ आफै ओह्रालो यात्रामा लाग्नु भएको हो, उहाँ चाहिँ सुधार्नुपर्ने देखिएको हो डाक्टर साहब? डाक्टर साहब सुन्दै हुनुहुन्छ हामीलाई?
10: हजुर, सुन्दैछु।
9: भन्नु, बालिन सरकारको जुन एउटा शैली छ नि, त्यो शैली हिजो महानगरमा देखिएको शैली चाहिँ सत्ता र सरकारमा देखाउन खोज्दाको परिणति त होइन कतै?
10: होइन, यो त अब त्यो एउटा प्राविधिक कुरा हो, जे तपाईँले सोध्नु भएको छ। मुख्य कुरा चाहिँ राज्य सत्ता भनेको एउटा प्रणालीले चल्छ, त्यहाँ संयन्त्रहरू हुन्छन्, ती संयन्त्रहरू सञ्चालित छन् कि छैनन् भन्ने कुरा हुन्छ। त्यो सञ्चालनको लागि तत्पर भएर बसेको संयन्त्रलाई पोलिसी दिने हो क्या, तिमी यो गर यो गर यो गर, यसो गर यसो गर यसो गर, नयाँ सरकारको नीति यो हो, हाम्रो मिसन यो हो, हाम्रो भिजन यो हो भनेर दिने र त्यसलाई अनुगमन गर्ने, त्यो प्रणाली चाहिँ राज्य प्रणाली भनिन्छ। अब त्यो बारेमा यहाँ अब मान्छेले सुनेकै छैन, त्यो एक खालको जङ्गली युग जस्तो छ यहाँको, मैले सबै सबै देख्दाखेरि त्यहाँबाट नयाँ कुरा आशा गर्नु नै मूर्खता हो, त्यो सम्भवै छैन, हुँदै जाने कुरा हो। एक दुई सय वर्षपछि भयो भने हामीहरू जिउँदै हुँदैनौ, नाति पनातिको पिँढीले त्यो देख्छ, हामीले कथा हाल्ने जस्तो कुरा हुन्छ, अरू केही हुँदैन।
9: तर उहाँहरूले त भन्नुभएको छ नि त, भ्रष्टाचारमा शून्य सहनशीलता होइन, सम्पत्ति छानबिन, सम्पत्ति शुद्धिकरण होइन, यो जुन तरिकाले चाहिँ जनताले म्यान्डेट दिएका छन् त्यसलाई चाहिँ हामीले पाँच वर्षसम्म केही नभए पनि एउटा जग बसाल्छौँ भन्ने दृढता छ नि त होइन।
10: त्यो भन्ने त एउटा कुरा हुन्छ नि त, हामीलाई त गराई चाहियो होइन। अब एउटा सांसदकै सुनिरहेको थिएँ मैले, ग्यासको अभाव त छ वास्तवमा भनेर, अब एउटा साधारण आपूर्तिसम्ममा, किनभने आफ्नो हातमा केही छैन, ग्यास आफूले उत्पादन गर्ने होइन, पेट्रोलियम आफूले उत्पादन गर्ने होइन, जुन चिज अर्काको हातको हुन्छ त्यसको खटन पटन पनि अर्काकै हातमा हुन्छ। त्यो तथ्य हामीले बुझिदिउँ भनेदेखि सहज हुन्छ, बुझ्दै नबुझिकन कुर्ल्यो भने, बुझ्दै नबुझिकन यहाँ गर्छु त्यहाँ गर्छु यस्तो भयो त्यस्तो भयो भनियो भने त्यो भन्नलाई हुन्छ, त्यो गर्नलाई हुँदैन।
9: तर अलिकति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले चाहिँ पार्टीलाई अलिक कमान्ड गर्ने, सरकारलाई कमान्ड गर्ने, संसदीय दलको केही नभए पनि यो प्रयास गर्ने होइन, त्यसलाई चाहिँ संसदीय दललाई चाहिँ चलाउन खोज्ने, त्यो तरिकाले चाहिँ उहाँ अगाडि बढ्न खोज्नु भएको हो बालिनजी प्रति, अलिकति केही पछिल्लो समय चाहिँ त्यो ग्राफ चाहिँ घट्दै गएको हो जनमतको,
10: त्यो त देखिएकै छ। अब यो राष्ट्रपतिको पंक्तिको चाहिँ एउटा खतरनाक पक्ष के थियो भने, उनीहरूलाई मन नपरेको कुरा भन्ने नै हुँदैन र एउटा बटालियन जस्तो सोसियल मिडियामा हुन्छ र गाली गलौज गर्नको लागि उनीहरू तरवार लिएर उभिएका हुन्छन्, त्यस कारण उनीहरूको बारेमा केही पनि भन्न सकिँदैन, बोल्न सकिँदैन, बिस्तारै चाहिँ अब उनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने हुँदै गएपछि एक दुईजना मान्छेले अलिअलि मुख छोड्न थालेको चाहिँ देखिन्छ। अब जहाँसम्म रवि लामिछानेको कुरा छ, सुशासनको कुरा छ, जे आरोपहरू उहाँमाथि छन् त्यो आरोप लागेको व्यक्तिले सुशासनको कुरा गर्नै मिल्दैन भन्ने चाहिँ इन्टरनेसनल लको दृष्टिकोणले। अब यहाँ त सियालोको हुइया छ, भक्त अनुमानहरू हुन्छन्, अब त्यस्तो जंगली एउटा संस्कार र परिपाटी भएको देशमा त्यस्तो कुरा त कहिले पनि आउँदैन। त्यसकारणले मैले भने अलिकति पर्खिनुपर्छ, अहिले नै हतार गरेर केही पनि हुँदैन, समय लाग्छ। अब प्रधानमन्त्री राष्ट्रपतिकै कुरा गर्दा, सम्मेलनमा भरतपुर जानुभएको, सिङ्गो एउटा चाहिँ रिसोर्टेरी रिजर्भ गरेको भन्ने कुरा त पुरानो भइहाल्यो, फेरि यता लाग्नु भएको छ
9: मुस्ताङ,
10: पन्ध्रवटा रूम चाहिँ रिजर्भ होटलै खाली गराउनु भएको छ भनेर सुनिन्छ। अब यसलाई तपाईँहरूले सुशासन भनिदिनु भएको छ, यो सुशासन हो के त भनेर हामीले प्रश्न उठाइदिउँ भने बाह्र भाइले जस्तो झम्किने होला फेरि, त्यस कारणले अलिक सजिलो प्रश्न गर्नु न, मुख मिटाउने खालको
9: होइन। बालिनले लगातार पार्टीका सबै बैठक बहिष्कार गर्दै गएका छन्, यो किन भइरहेको छ यस्तो चाहिँ?
10: कसले बहिष्कार गरेको?
9: बालिनले वरिष्ठ नेता, उहाँ हिजो पनि केन्द्रीय समिति थियो, हिजो चाहिँ संगठन विभागका प्रमुखदेखि लिएर धेरै विभागहरू चाहिँ पूर्ति गरिरहेको छ पार्टीले, राष्ट्रपतिले, तर उहाँले बहिष्कार गर्दै हिँड्नु भएको छ लगातार होइन, जता जानुहुन्छ आर्मीको ब्यारेकभित्रै होइन बस्नुहुन्छ होइन, सुरक्षाको दृष्टिकोणले कसैलाई थाहा नै हुँदैन भन्ने समाचार पनि आए, यो के हुँदैछ, यो किन भइरहेको छ?
10: त्यसलाई सुशासन भन्नुभएको छ तपाईँहरूले, यसमा त पत्रकारहरूको पनि ठूलो कृपा छ, उहाँले बहिष्कार गरेको पनि होइन, त्यो जब पार्टीको मिटिङ त उहाँलाई त्यो परिपाटीबाट हुर्किएको मान्छे नै होइन, सदनमा त अनुपस्थित रहने व्यक्तिले जब पार्टीको बैठक के हो र भने
9: लगातार बहिष्कार भइरहेछ नि त होइन, एउटा प्रधानमन्त्री हो, पार्टीको वरिष्ठ नेता हो, वा चाहिँ उहाँले के वास्तै नगर्नु भयो हो त्यसो भए?
10: होइन, त्यो उहाँको तपाईँहरूले सुशासन नयाँ शैली के भन्नुभयो भने हो, त्यही हो सुशासन, उहाँको आफ्नै फन र नयाँ शैली हो, त्यसमा हामीले एडजस्ट हुन हामी चाहिँ सुध्रिनुपर्छ, हामीले चाहिँ उहाँलाई बहिष्कार गरेको अर्थ लाग्छ, त्यस्तो कुरा गर्नुहुन्न, बेकारमा थुन्चेको होला। म त अहिले गाउँतिर हुन्छु, फेरि त्यहीँबाट पुलिसलाई खटाइदियो भने गाह्रो हुन्छ मलाई।
9: होइन, एउटा डाक्टर साहब एउटा कुरा के बताउनुहोस् भने नि, जस्तो अब हिजो शेरबहादुर देउबालाई पक्राउ गर्न भनेर चाहिँ रेड कर्नर नोटिस पनि जारी भएको जस्तो लाग्छ मलाई, दुई दुई पटक उहाँ स्वदेश आउनु भएको छ, अहिले चाहिँ खासै उहाँप्रति त्यति वास्ता पनि गरेका छैन, यो भूमिका भने के हो, यो डराउने, तर्साउने, धम्क्याउने, फेरि यो के यो के भइरहेको छ साँच्चै?
10: बुझ्ने कुरा सर्वप्रमुख हो। तपाईँले जस्तो रेड कर्नरको कुरा गर्नुभयो, रेड कर्नर कस्तो अवस्थामा जारी हुन्छ भन्ने पत्रकारलाई नै थाहा छैन भने त अप्ठ्यारो पर्यो। त्यहाँ चाहिँ बलात्कार, संगठित अपराध र आतंकवादी हरकत गर्ने अभियुक्तमाथि मात्रै रेड कर्नर नोटिस चाहिँ जारी हुन्छ, शेरबहादुरमाथि ती कुनै आरोपहरू पनि थिएनन् छैनन्। त्यसकारण त्यो खालि हल्ला गर्ने, त्यो तीन छटाएर चाहिँ हात्ती तर्साउने जस्तो चाहिँ त्यो थियो, अब रासोपाको पंक्तिले त्यो कुरा बुझेन र शेरबहादुर आजै पक्राउ भोलि नै पक्राउ भनेर सोसियल मिडियाहरूले ब्यानर न्युज बनाए. त्यो उनीहरूको व्यथा हो, शेरबहादुरसँग सम्बन्धित कुरा होइन.
9: ए भनेपछि रेड कार्ड नोटिस भनेको चाहिँ यो जारी गर्नु नै गलत थियो त्यति बेला, होइन? नबुझेर गलत.
10: फेरि कस्तो गाठे तपाईँहरू, कस्तो मान्छे तपाईँ भन्दैछु. आतंकवादी पंक्तित अपराध यस्तोमा मात्रै रेड कार्ड नोटिस जारी हुन्छ? त्यो रेड कार्ड नोटिस सम्बन्धित कुरा नै हल्ला थियो, त्यो जारी नै भएको थिएन. त्यस्तो विषयमा जारी नै हुँदैन. अब यहाँका गोर्खा हल्ला गरेर हेर्छन् अनि कसरी शेरबहादुर कप उल्टो त्यहाँ गएर फुलमाला लिए, कान्छाराम तलाङको चाहिँ कुखुरा खाएर सम्मेलन पनि सम्पन्न गरे. अब त्यहाँ अदालतमा एउटा फेरि अब के अरे अपराधिकार दिनु भनेर न्यायाधीश बसेर बसेको हुन्छ. काङ्ग्रेस पार्टी भाँडभैलो गर्ने, फुटाउने, देशलाई जहिले पनि अप्ठ्यारो र अन्य मनस्कतामा राख्ने, यो पुरानै कुरा हो. नयाँ केही पनि छैन, तिर उमलिरहेको छ. मैले अघिदेखि लाउन खोजेको जोड चाहिँ त्यहाँ
9: होइन. अब यो कंग्रेस चाहिँ एकता हुने सम्भावना देख्नु भएको छ? अहिले मन मिल्ने सम्भावना देख्नु भएको छ?
10: खान्ते पिन्ते मिल्यो भने हुन्छ, खान्ते पिन्ते, किनभने यो विषयको देशको जनताको विचारको कुरा लडाई होइन. यो खालि को अध्यक्ष हुने, कसको श्रीमती सांसद हुने, मन्त्री हुने नझगडा हो. अब श्रीमतीहरू बीचको कुन कुनको श्रीमती मन्त्री हुने, परराष्ट्र मन्त्री हुने, सांसद हुने, यो झगडा हो. यो प्रेसिडेन्टिक झगडा त होइन. भनेपछि एक्लैले खायो भने पार्टी छुट्यो, मिलेर खायो भने पार्टी छुट्यो, त्यति हो.
9: ए भनेपछि यो भागभन्डा मात्र नमिल्यो, अलिकति सम्मान चाहियो हो, होइन? यसलाई मिलाउनका निम्ति भागभन्डा चाहियो.
10: त्यो त उनीहरूले भनेकै छ. शशाङ्क कोइरालाले हामी पार्टी गगनलाई मान्न तयारै छौ, तर उहाँले वरिष्ठ नेताहरूलाई मिलाएर लानु पर्यो भनेको के हो त? अध्यक्षतामा त सेटल भइगयो, लागिरहेका पदहरूमा मिलेर खाउँ, त्यहीँ बसेर कान्छाराम तामाङको कुखुरासँग के गोदौ भन्ने कुरा हो, अरू केही होइन.
9: अब एउटा कुरा मात्र के बताइदिनुहोस् भने डक्टर साहब, अब राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहलाई नचाहिएकै हो? यो उहाँहरूको चाहिँ के गठबन्धन थियो? अहिले चाहिँ दुई तिहाई नजिकको बहुमत जनताले दिए, अब यहाँ आइसकेपछि खटन पटन शुरू भएको छ. जति लुकाउन खोजे पनि केही न केही बाछिटाहरू यसका देखिएका छन् भन्दा बालेनलाई राष्ट्रमा नचाहिएकै हो त्यसो भए, होइन?
10: यो बालेन शाहलाई चाहिएको नचाहियो भन्ने कुरा नै होइन. यो बालेन शाह र रासोपा बीचको चुनावी गठबन्धन हो र बालेन शाहको नाममा यो चुनाव जितिएको छ. मेरो अन्तर्मनले चाहिँ के भन्छ, पानी त गएको क्या त्यो अघि शेरबहादुरलाई रेड कार्ड नोटिस भन्नु र यो बालेन शाह भर्सेस रासोपा भन्नु एउटै कुरा हो. जम्मेले थाहा छ बालेन शाह व्यक्ति हुन्, रासोपा एउटा समूह हो. चुनावी तालमेल उनीहरूको बीचमा मिलेको थियो र बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा ल्याइएको थियो. यति हो कुरा, बाँकी सबै मूर्खहरूले नबुझेको मात्रै हो. ती कुनै कुराहरू होइनन्, बेकारका कुरा हुन्. मलाई भित्र मनमा के लाग्छ भने यिनीहरूको अढाई वर्षको सहमति छ रवि लामिछाने र बालेन शाहको बीचमा. त्यो अढाई वर्षमा रवि लामिछानेमाथि जति पनि आरोप लागेका छन् ती सबै कुना कर्कट चाहिँ बालेन शाहले पन्चाइदिनुपर्छ. तर नेपाली हो, अब सत्तामा उनीहरू कम्प्रोमाइज गर्न सक्दैनन्, त्यतातिर चिज नगएको हो कि भन्ने सम्बन्धमा उत्पन्न भएको यो कटाकुटुक जस्तो लाग्छ. बाँकी सबै नेपालीले नबुझेको मात्रै भ्रम हो.
9: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. डाक्टर साहब नमस्कार. उहाँ हुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ.
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: मात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: डिश होम इन्टरनेट
6: यतिकै हाम्रो बेसमा नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं कानूनका जानकार अधिवक्ता नारायण भट्टराई हुनुहुन्छ भट्टराईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: गुड मर्निङ धन्यवाद
6: होइन संस्थापन इतर पक्षले कंग्रेसको निर्धारित समयमा तोकिएको महाधिवेशन रोक्न माग गर्दै दर्ता गर्न खोजेको रिट फिर्ता भएको छ यो किन फिर्ता भयो यतिखेर
7: मलाई के लाग्दछ भने पोलिटिकल पार्टीका विरूद्धमा अदालतमा रिट दिने अदालतले आदेश जारी गर्ने पोलिटिकल पार्टीका गतिविधि रोक्ने पोलिटिकल पार्टीलाई यो गर ऊ गर भन्ने त्यो क्षेत्राधिकार अदालतको विषयभित्र पर्दैन त्यसकारणले सम्मानित सर्वोच्च अदालतले हामीले अंगीकार गरेको न्यायपालिकाले के बुझ्नुपर्छ भने पोलिटिकल पार्टीहरू सार्वभौम निकाय हुन् तिनीहरू स्वायत्त संस्था हुन्

0: निन्दनीय कुरा हो। त्यतातिर नजान म जो जो जान लाग्नु भएको छ उहाँहरूलाई आग्रह गर्छु।
1: तर अदालतले निवेदन परिसके पछाडि, उजुरी परिसके पछाडि, दर्ता भइसके पछाडि केही न केही त सुनाउनै पर्छ फेरि, होइन?
0: त्यो त अदालतको बाध्यता हो, अदालतको क्षेत्राधिकारको विषय बन्ला। तर जसले अदालत जाने मनसाय राखिरहनु भएको छ त्यो बाटो नरोज्न पार्टीभित्र गम्भीरतापूर्वक आफ्ना असहमतिका कुराहरू दर्ज गर्न संवाद र सहकार्यको भावनाबाट पार्टीको वृहत्तर हितका लागि, वृहत्तर एकताका लागि प्रस्तुत हुन म उहाँहरूलाई आग्रह गर्न चाहन्छु। र सम्माननीय सर्वोच्च अदालतको जुन गरिमा छ, जुन हाम्रो न्यायिक प्रणाली छ, जुन हाम्रो संविधानले परिकल्पना गरेको बाटो छ, त्यो बाटोबाट चाया माया नहुन म अदालतसँग पनि आग्रह गर्न चाहन्छु।
1: होइन भट्टराईजी, शशांक कोइरालाजीले चाहिँ महाधिवेशनमा सहभागी नहुन भनेर आह्वान गर्नुभएको छ, यस्तो अवस्थामा अधिवेशन हुने सम्भावना होला त कंग्रेसको पनि?
0: अधिवेशन त हामीले गएको 82 चैत 11 गतिको केन्द्रीय समिति बैठकले नै 16 असोजका लागि महाधिवेशनको मिति तय गरिसकेको छ र त्यसलाई अस्ति भर्खरै सम्पन्न, अस्ति 9 गते मात्रै सम्पन्न भएको केन्द्रीय कार्य समितिको बैठकले तलका अधिवेशनका दिनहरूलाई अलिकति परिवर्तन गरेर असोज 16 महाधिवेशन गर्ने तयारीमा हामी छौं। र एकातिर हामीलाई बाध्यता पनि छ, संविधानको जुन व्यवस्था छ, पार्टी विधानको जुन व्यवस्था छ, त्यसले 83 मंगसिर मशान्तभित्र हामीले पार्टीको महाधिवेशन गरिसक्नुपर्ने हुन्छ र खास गरी यो विशेष महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको पहिलो कार्यभार र मुख्य दायित्व भनेको पार्टीको 15 महाधिवेशन सम्पन्न गर्नु हो। त्यस हिसाबले हामी निर्धारित मितिमा महाधिवेशन गर्ने गरी पार्टीका सबै संयन्त्रहरू परिचालित भएका छन्, सबैमा नयाँ प्रकारको उत्साह र जाँगर आएको छ। हाम्रो निर्वाचन समितिदेखि जति पनि महाधिवेशनसँग सम्बन्धित संयन्त्रहरू छन् उहाँहरूले तत्त्व निकायले त्यो ढंगको कार्य सम्पादन गरिरहनु भएको छ। महाधिवेशनका विषयमा कुनै प्रकारको संशय नराख्न, आशंका नराख्न, कुनै प्रकारको अलमल्ल भ्रममा नपर्न म देशभरका पार्टीका साथीहरूलाई आह्वान पनि गर्न चाहन्छु।
1: अहिले कसरी महाधिवेशन हुन्छ भने क्या सर्वोच्च अदालतमा मुद्दा दर्ता छ नि त आधिकारिकताको विवादको विषयमा, तपाईँलाई थाहा छ नि त होइन?
0: त्यो मुद्दाको पाटो फरक कुरा हो। त्यो जसरी सर्वोच्च अदालतले पुनरावलोकनको आफ्नो निर्णय उपहार पुनरावलोकनको निमित्त जुन निष्ठा दिएको छ त्यसले पार्टीको अधिवेशनलाई रोक्न, पार्टीको वैधतालाई तपाईँको अहिलेलाई होल्डमा गर्न भनेर केही भनेको अवस्था छैन। अब सर्वोच्च अदालतले आफ्नो निर्णयमा केही कतै कमी कमजोरी भयो कि, कुनै सिद्धान्त छुट्यो कि, आफ्ना नजिरहरूलाई उल्लेख गरिएन कि भन्ने हिसाबले उसले एकपल्ट रिभ्यू गर्ने उसको त्यो क्षेत्राधिकारको विषय हो।
1: रोकिरहनु
0: पर्ने छैन,
1: होइन? केही न केही नदेखिकन त्यतिकै रिभ्यू भयो होला र फैसला त जे पनि आउन सक्छ, सुरुवातबाटै हुँदैछ फेरि अध्ययन अनुसन्धान, होइन विश्लेषण?
0: होइन, सुरुवातै भए पनि हामी त्यसमा के कुरामा प्रष्ट छौं भने अदालतले जुन नजिरहरू उल्लेख गरेको छ, अब एउटा तपाईँको भूमि जग्गासँग सम्बन्धित नजिर र अर्को तपाईँको पुलिसको जागिर गएको विषयको तपाईँको नजिरलाई उल्लेख गरेर एउटा पक्षले सुनवाईको मौका पाएन भन्ने एकदम कमजोर तर्क प्रस्तुत गरेर अदालतले पुनरावलोकनको निष्ठा दिएको छ। संवैधानिक हिसाबले, कानूनी हिसाबले, हाम्रो अहिलेसम्मको नजिरको हिसाबले यो यसको व्याख्या हुने, यसलाई फेरि एकपल्ट रिओपन गरेर हेर्ने एउटा कुरा हो, तर उल्टिने भन्ने कुरा, वैधताको तपाईँको फेरि नयाँ निर्णय आउने भन्ने कुरामा कुनै तपाईँ सत्यता पनि छैन, कुनै त्यसका आधारहरू पनि छैन।
1: तर चाहिँ अब अर्को पक्षले सुनवाईको मौका नपाएको भन्ने गरी विश्लेषण भएको छ नि त, त्यहाँ व्याख्या भएको छ नि त, होइन?
0: त्यो सुनवाईको मौका त नेपालको राजनीतिक दल सम्बन्धी 2073 दफा 51 त्यो व्यवस्थै छैन। त्यो व्यवस्था नहुँदा नहुँदै पनि त्यस बेलाको संस्थापन पक्ष, हामी विशेष महाधिवेशन पक्षधरभन्दा पहिला निर्वाचन आयोग पुगेर आफ्ना कुरा राखेको त्यसको अडियो भिडियो सबै रेकर्डहरू त्यो सम्माननीय सर्वोच्च अदालतमा सुरक्षित छन्। आवश्यक पर्यो भने हामी फेरि ती प्रमाणहरू दिउँला। त्यस कारण यो कसैले सुनवाईको मौका पाएन भन्ने कुरामा पनि सत्य छैन। यद्यपि अब अदालतले यो नोटिसमा लिएको विषयमा यसमा धेरै बोलिरहन परेन।
1: तर एउटा कुरा छ नि, अहिले चाहिँ अब शेरबहादुर देउवायतीको सदस्य हुनुहुन्छ, होइन? उहाँ चाहिँ पूर्व पार्टीको सभापति पनि हो, 5 पटक प्रधानमन्त्री पनि बन्नुभयो, 2 पटक सभापति बन्नुभयो। उहाँ नै त्यो राष्ट्रिय भेलामा सहरिक हुनुभएको छ, उहाँले नै भन्नुभएको छ अदालतले अब न्याय दिन्छ हामीलाई भनेर उहाँले दावा गर्नुभएको छ, यो विषयलाई कसरी हेर्नुभएको छ?
0: हामी देशबाट एकदम आश्चर्यचकित भएका

0: हाम्रो पूर्व सभापति लामो समय विदेश बसेर नेपाल फर्किनुभयो, यसमा हामीमा पनि एकदम खुशी छाएको थियो। हाम्रो एउटा अभिभावक फर्किनुभयो, पार्टीलाई एकताबद्ध बनाउन उहाँले पहल गर्नुहोला भन्ने हामीलाई लागेको थियो। जब उहाँ सिधै एयरपोर्टबाट चुन्नेवी उहाँहरूको एउटा सम्पर्कले पुग्नुभयो, त्यहाँबाट हुङ्कार दिनुभयो, अब यो कुराले हामी एक प्रकारले स्तब्ध भएका छौँ र हामीलाई सशंकित पनि बनाएको छ। अब यो किन गर्नुभयो भन्ने कुरा पछितिर थुप्रै आशंकाहरू पैदा भएका छन्।
1: तर अहिलेको यो अवस्थामा देउबाजीलाई नै पक्राउ गर्न पहिला रेड कर्नर नोटिस पनि जारी भएको थियो, होइन? स्वदेशमा आएपछि अब उहाँलाई चाहिँ के हुने के गर्ने भन्ने खालको एउटा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा चल्या छ, तर सरकारले पक्राउ गरे चाहिँ गरेर अलिकति माहौललाई मत्थर पार्न खोजेको भन्ने पनि हल्ला सुनिरहेछ हो।
0: यो राज्यको पनि तपाईँ हाम्रो राज्य सत्ता जुन ढंगले अहिले चलिरहेको छ हामीले हेरिरहेका छौँ। दिन दहाडै मान्छे समातिएको, अस्ति हालसालै तपाईँको पत्रकार किशोर श्रेष्ठलाई पनि समातियो। अब उहाँलाई त तपाईँको तीन तीन पटक अहिलेको गृह प्रशासनले रेड कर्नर नोटिसका लागि किन इन्टरपोललाई चिठी लेख्यो र फेरि त्यही गृह प्रशासनले कसरी तपाईँको रेड कार्पेट बिछाएर स्वागत गर्यो, त्यो आम नागरिकहरूले बडो संशयका साथ आशंका साथ हेरिरहेका छन्। अब अहिलेको तपाईँको यो राज्यले गर्ने काम कारवाही जे जसरी हल्का ढंगले प्रस्तुत भइरहेका छन्, ती घटनाक्रमले हेर्दाखेरि उहाँलाई समात्ने कुरा नहोला भन्न चाहिँ सकिँदैन।
1: होइन, शेरबहादुर देवाको स्वदेश फिर्तीमा पनि तपाईँहरूले शंका जाहेर गर्नुभयो, त्यसो भए सशंकित हो?
0: हामीले आइसकेपछि सशंकित हुनुपर्ने भयो उहाँहरूका गतिविधिले, अभिव्यक्तिले, जसरी पार्टीका विरूद्धमा एउटा पंक्ति खुलम खुला तपाईँको प्रस्तुत भयो र त्यो प्रस्तुत हुने वातावरणमा उहाँहरूले सघाउनु भयो, ती अभिव्यक्ति र गतिविधिहरूले हामीलाई चाहिँ सशंकित बनाएको
1: हो। तर अहिलेको अवस्थालाई अब नजिकबाट हेर्ने हो भने नेपाली कंग्रेसको यो विवाद चाहिँ किन मिल्न सकिरहेको छैन भने, क्या यो विवाद चाहिँ अब यस्तै यस्तै नै गयो भने, यदि त्यो पूर्व सर्वोच्च अदालतको पुणे इजलासमा आधिकारिकताको निवेदन यदि पर्ने थिएन वा त्यो मुद्दा चाहिँ निस्सा यदि अदालतले दिने थिएन भने अहिलेसम्म कंग्रेस विभाजनै भइसक्यो भन्ने खालको पनि विषय आएको छ। उहाँहरू चाहिँ अदालतको यो निर्णयपछि निस्सापछि हर्षित हुनुहुन्छ, संस्था पनि तर्फपक्ष, तपाईँहरू चाहिँ महाधिवेशनको लागि एकदम दौडधुप गरिराख्नु भएको छ, यो कहाँ पुर्याउँछ यो पार्टीको?
0: मैले त अघि पनि भने महाधिवेशन हाम्रो पहिलो कार्यभार हो, हामी महाधिवेशन गर्छौं। कांग्रेस विवादको कुरा यो संवैधानिक या कानूनी होइन, यो राजनीतिक कुरा हो, त्यसकारण यो राजनीतिक विषय भएको हुनाले यहाँभित्र स्पेस नदेख्नेहरूले, स्पेस नभेटेकाहरूले छुट्टै प्रकारको पार्टी बनाउँछौ भन्नु, त्यसका निमित्त धावा बोल्नु, त्यो उहाँहरूको अधिकारको कुरा हो, त्यसमा हामीलाई भन्नु केही छैन। तर यो पार्टी जीवनमा पार्टीको पद्धतिलाई र अहिले समग्र राष्ट्रिय राजनीतिलाई हेर्ने दृष्टिकोणको मतभेद हो यो। खास गरी अरू कुरा केही छैन, एउटा पक्ष वर्षौंदेखि पार्टी सत्तामा टाँसिरहेको छ, खाइरहेको छ, अगाइरहेको छ र उसको मानव खोसिएपछि, उसको पद खोसिएपछि त्यसबाटको बर्बराहट हो र ऊ त्यसलाई केही गरेर पुनस्थापित गर्न सकिन्छ कि भन्ने ध्येयमा त्यो पक्ष लागिरहेको छ र जो एउटा युगीन चेतना, समाजको नयाँ चेतना, नयाँ पुस्ताको माग बमोजिम पार्टीले विशेष महाधिवेशन गरेर नयाँ पुस्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढ़िरहेको जो पार्टीको अहिलेको आधिकारिक लाइन छ, त्यसले तपाईँको पार्टीलाई सबै नागरिकसँग जोड्ने, नागरिकको भावनालाई सम्बोधन गर्ने, नागरिकका मुद्दाहरू उठान गरेर कांग्रेसको 80 वर्ष लामो जो लिगेसी छ, कांग्रेसको जुन विरासत छ, अन्तर्राष्ट्रिय छवि छ, एउटा लोकतान्त्रिक मियो र राष्ट्रिय शक्तिको जुन पहिचान छ, त्यो पहिचानलाई तपाईँको बरकरार राखेर अझ त्यसलाई विस्तृत गरेर, अझ व्यवस्थित गरेर जाने मनसायका साथ हामीहरू अगाडि बढ़िरहेका छौँ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि नारायण भट्टराईजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, थ्याङ्क यू, धन्यवाद।
1: अधिवक्ता एवं नेपाली कंग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराई, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खानेकुराहरू नखाऊ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साँच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
10: 10 बेड आईसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
15: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
16: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
17: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
17: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98578-40-601।
18: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
19: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
18: हामी कहाँ उपलब्ध सेवाहरू:
20: दाँत निकाल्ने,
18: नयाँ दाँत राख्ने,
20: झिक्न नपर्ने गरी दाँत राख्ने,
18: दाँत भर्ने, दाँत सफा गर्ने,
20: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
18: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने
21: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
19: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू:
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
19: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
0: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
25: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
26: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 082520601, मोबाइल 97487071 र 98107381।
27: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
28: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
29: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
28: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
28: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478933923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
27: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
28: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082520032 र मोबाइल नम्बर 98121918।
30: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478744683 र 98478744।

0: भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुनै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो चाहिँ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल चिसो असना फ्रान्सो चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578423894 98478424।
8: खुसीको खबर।
9: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98221856076।
7: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: किसानहरूका लागि खुसीको खबर।
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन भिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
12: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
13: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
14: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
15: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल।

0: खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
2: दाया बाया नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
3: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
2: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
1: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
4: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
1: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
4: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Via Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
6: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि दिद्दिदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
15: के भो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
15: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
15: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
16: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
17: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
18: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
20: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
21: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
20: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
21: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
19: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
22: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478714894
23: खुसीको खबर
14: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
22: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
24: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98573-23971
25: घर आँगन सुन्दर बनाउनका लागि
0: फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाईं सँगसँगै

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।

0: नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा आयात र निर्यात दुवै बढ़ेको छ। यस अवधिमा नेपालको वैदेशिक व्यापार 2,26,14,87,00,00 रूपियाँ पुगेको छ। साउनमा आयात 31.04% र निर्यात 61.74% बढ़ेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा 82.89 र निर्यातको हिस्सा 17.11% छ। साउनमा 1,87,44,36,00,00 रूपियाँको वस्तु आयात हुँदा 38,70,41,46,00,000 रूपियाँको निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो साउनमा आयात 31.04 र निर्यात 61.74% बढ़ेको छ। गएको आर्थिक वर्षको साउनमा 23,93,24,00,00 रूपियाँको वस्तु निर्यात भएको थियो भने 1,43,04,06,00,00 रूपियाँको वस्तु आयात भएको थियो। विभागका अनुसार साउनमा कच्चा भटमासको तेल 18,40,42,00,00 रूपियाँ, डिजल 13,85,45,00,00, खाना पकाउने ग्यास 8,46,92,00,00, कच्चा सनफ्लावर तेल 3,57,62,00,00 रूपियाँको आयात भएको छ। त्यस्तै प्रशोधित भटमासको तेल 17,79,34,00,00, पाम तेल 1,29,29,00,00, सनफ्लावर तेल 1,20,75,00,00 रूपियाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने घोषणा गरेको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्ययोजनाले सेवा ग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने व्यवस्था अन्त्य गर्ने, अनावश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढ़ाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ। सेवा प्रवाहमा देखिएको समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा नियन्त्रण कार्यालय, मालपोत कार्यालय, दूरसंचार, खानेपानी, सार्वजनिक यातायात एवं बजार अनुगमन लगायत क्षेत्रमा 30 दिनभित्र सेवाग्राहीको अनुभवमा मापन योग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ। कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राही मैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजातबारे अग्रिम जानकारी दिने र अनावश्यक शरण तथा झन्झट घटाउने विषयलाई जोड़ दिएको प्रधानमन्त्रीको कार्यालयको भनाई छ। आज दिउँसो पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ। आज बिहान र गैराती कोशी, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी र बागमती प्रदेशको पहाड़ी तथा तराई क्षेत्र र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागको तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ, तर समग्रमा खेतीयोग्य जमीन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतको क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकोले यस वर्ष केही ढिला गरी रोपाई भयो। आकाशे पानीकै भरमा रोपाई गर्नुपर्ने बाध्यता छ। अघिल्लो वर्षभन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकोले धान रोपाईको अवस्था सन्तोषजनक भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययन
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
6: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
12: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
12: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका 23 राष्ट्रपतिमा निर्वाचित मिर्जा फहरूल इस्लाम अलमगीरलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ़ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका नागरिकलाई एक आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाल दूतावासले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो। माछापुछ्रे गाउँपालिका सहस्ताममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुहुने तयारी छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी जोमसोम सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। अब विदेशको खबर। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक शपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा परि 23 जना बाल बालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। अब खेल खबर। टप इण्ड टी20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समय अनुसार दिउँसो 2:15 शुरू हुनेछ। यससँगै हिजो भएको पहिलो खेलमा नेपालको ए टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। नेपालले पर्सी भदौ 8 गते होवार्ट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किंग्समेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सी 11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संख्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपालले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्ब वस्तु आयात। नागरिकको सन्तुष्टि बढ़ाउने सरकारको कार्ययोजना, अनावश्यक रूपमा कारलाई धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दावी। आज पहाड़ी क्षेत्रका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, देशभर 98% धान रोपाई सकियो। युक्रेनको एक शपिङ मलमा रूसको ड्रोन आक्रमण, 16 जनाको ज्यान गयो, बाल बालिका सहित 130 जना घाइते। र टप इण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: जब इन्टरनेट हुन्छ सुपरहिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू
6: नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 गलाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
6: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जेती दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
13: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
13: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-478-4683 र 98-478-6470 सेवा गर्ने मौका दिनुहोस्
14: लुगा लगाऊ
5: गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भो बोलादै के गुनगुनाइरहेको?
5: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
20: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुचुङ चुङ दगुरेर गए, अहिले भट्क कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल, सिस्टौ, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
18: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857723894, 9848714894।
22: खुसीको खबर,
15: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860079194 र 9822856576।
18: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
23: किसानहरूका लागि खुसीको खबर,
15: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
23: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971।
24: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
25: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ? हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808464071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिस्तानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोचीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
0: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
13: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
14: हामी कहाँ उपलब्ध सेवाहरू:
15: दाँत निकाल्ने,
14: नयाँ दाँत राख्ने,
15: झिक्न नपर्ने गरी दाँत राख्ने,
14: दाँत भर्ने, दाँत सफा गर्ने,
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
14: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-1085-9772।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: ಒಳ್ಳೆ ಸುಂದರ ಇಂಚ ಗೆರಿಯ ಬರ್ಕತಿ ಜಾತ್ನಿಕಾರ
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
3: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578120178 र 98134411448।
8: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
9: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
10: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
9: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
11: Hold it up.

0: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
1: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
1: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: खास जानकारीको लागि तुलसीपुर दालमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Via Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107381
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
9: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनले जिद्दिदा घटाई भाँडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पताल को अगाड़ी समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नंबर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
15: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
16: के भो बोलादै के गुनगुनाइरहेको
15: हैन बुढीलाई डाक्टरकोमा लानुपर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
16: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
15: यति सजिलै
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
18: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
19: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
21: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
22: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यहीँ गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
23: हामी कहाँ साल सिसो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
24: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857423894 9478714894
25: खुसीको खबर
14: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860719194 र 9822856576
25: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
26: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
26: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857423971
25: घर आँगन सुन्दर बनाउनका लागि
26: फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
0: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
1: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
5: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू, तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
6: तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो। यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआइसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
7: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848404188
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9747806011 र

0: डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
0: सृजना नर्सरी एन्ड एग्रो फार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
0: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
7: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
8: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछौ समीरा, के भयो?
9: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
8: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
0: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर, तुलसीपुर, दाङ। हाम्रा सेवाहरू:
10: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर, तुलसीपुर 5, कलाइन, बीपी चोक, दाङ। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
3: नेशनल बाथरोग सेन्टर।

0: स्वास्थ्य तपाईको सेवा हाम्रो।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
3: र 082-521-880।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊ
2: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Violet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू
7: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सोचे तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107031380
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
7: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
7: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
15: के भो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
15: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
15: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
16: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
17: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
18: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
20: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमराह चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
20: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
19: हामी कहाँ साल सिचौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
22: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478814894
23: खुसीको खबर
14: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
24: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857-23-971
26: क
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
4: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808664071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, त्रोसिपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, विनाश भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858725188 र 9848404188।
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
12: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
13: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
14: पैसा र समयको बचत सँगै

0: उपलब्ध सेवाहरू:
1: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
1: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
1: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कोही गए सन्च हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578-35952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
2: सृजना नर्सरी एन्ड एग्रो फार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
2: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
2: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
5: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578-20178 र 98134-11448।
9: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुआत।
10: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछौ समीरा, के भयो?
11: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
10: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर, तुलसीपुर, दाङ। हाम्रा सेवाहरू
11: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होलबडी चेकअप सेवा समेत प्रदान गरिन्छ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: प्रदूषण मुक्त बनाइने। बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति। परियोजनाको कानूनी वैधता बारे अन्तिम निर्णय हुन बाँकी। र पबजी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। पहिरो खसेपछि अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुलेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुई बैसरीमा बिहान पहिरो खसेपछि बेनी जोमसोम सड़क खण्ड अवरूद्ध थियो। सड़कमाथिबाट लेदोसहितको पहिरो खसेपछि अवरूद्ध सड़क 9:30 बजेदेखि खुलेको जिल्ला प्रहरीकारले म्याग्दीले जनाएको छ। त्यस्तै मनाङको चामे बेसी सहर सड़क पनि अवरूद्ध भएकोमा ससाना गाड़ी चल्न सक्ने गरी खुलेको छ। ठूला गाड़ी पनि चल्न सक्ने गरी पूर्ण रूपमा खुलाउन काम भइरहेको जिल्ला प्रहरीकारले मनाङले जनाएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रोमा आज बिहान 3 बजेतिर पहिरो खसेको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट मुस्ताङतर्फ लाग्नु भएको छ। उहाँ आज बिहान सड़क मार्गबाटै मुस्ताङतर्फ प्रस्थान गर्नुभएको हो। उहाँले मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाण्डुबाट पोखरा पुग्नु भएको थियो। माछापोछरे गाउँपालिका सहस्ताममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। सुपर एलनिनोको प्रभाव नेपालको कृषि ऊर्जा तथा समग्र जनजीविकामा पर्न सक्नेतर्फ सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। तापक्रम बढ़ने, खडेरीको सम्भावना र यसबाट पानीका स्रोतमा कमी हुँदा कृषि तथा ऊर्जा सहित समग्र सामाजिक आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सक्ने जोखिम छ। जल स्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा विज्ञ तथा सरकारवालाले जोड़ दिएका छन्। सन् 2026 अन्त्यदेखि 27 शुरूआतसम्म एलनिनो थप सशक्त भई धेरै बलियो अर्थात सुपर एलनिनोको अवस्थामा पुग्न सक्ने पूर्वानुमान हुँदै आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दुवाड़ीले नेपालमा विगतका एलनिनो वर्षमा वर्षा घट्ने वा बढ़ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै एलनिनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयका सरजु कुमार वैद्यले एलनिनो महासागरमा हुने मौसमी फेरबदल मात्र नभई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिनुभयो। नेपालको 80% भन्दा धेरै विद्युत उत्पादन नदीको प्रवाहमा आधारित आयोजनामा निर्भर रहेको उल्लेख गर्दै उहाँले नदीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आई चुनौती देखिन सक्ने बताउनु भएको छ। धनुषाको जनकपुरधाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको हो। पहिलो चरणमा 7 पोखरीको डिललाई अतिक्रमण मुक्त बनाउने योजना अनुसार जनकपुरधाम उपमहानगरपालिका छ गोरधोई पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार गोरधोई, बीसहरा, रत्नसागर लगायत पोखरीको अतिक्रमण हटाइनेछ। यो अभियान 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो। प्रतिवेदनमा पहिचान गरिएका 49 पोखरी मध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमण मुक्त गराइनेछ। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिको अतिक्रमित जग्गाहरू खाली गराइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम, 4 महिनामा विपदका 5,000 भन्दा धेरै घटना, 250 जनाको ज्यान गयो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97485-060-11 र 98-5878-4601।
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गर्लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
6: नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083/27 गते सम्म। प्रवेश परीक्षा 2083/31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
6: फोन 0556421261 596617 मोबाइल 9855607868 9851625594 9510542024। तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौ।
0: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पहिरोले अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो। चामे बेसी शहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ 5 थर 13 थुम संखुवासभा भोजपुर दोलखा काभ्रे सिन्धुपाल्चोक नुवाकोट रसुवा धादिङ गोरखा तनहो लमजुङ कास्की स्याङजा पर्वत म्याग्दी बागलुङ रूकुम पूर्व र रूकुम पश्चिम जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदजन्य घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011 सर्पदंशका 1,010 हावाहुरीका 480 चट्याङका 245 र अन्य बाढ़ी हिम पहिरो जनावरको आक्रमण लगायत रहेका छन्। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले व्हाइट हाउसमा भइरहेको बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अस्थायी अनुमति दिएको छ। प्रधान न्यायाधीश जोन रोबर्ट्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि स्टे अर्डर मार्फत निर्माण कार्य अघि बढ़ाउने बाटो खोल्नु भएको हो। यद्यपि सर्वोच्चले यो परियोजनाको कानूनी वैधताको बारेमा भने अन्तिम निर्णय गरिन सकेको बीबीसीले जनाएको छ। बलरूम ठूलो हल हो जहाँ औपचारिक समारोह भोज सरकारी कार्यक्रम वा ठूला जमघटको आयोजना गरिन्छ। अन्य क्षेत्रमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढ़ेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसभित्रै बलरूम बनाउन निर्देशन दिनुभएको थियो। ट्रम्प प्रशासनले गएको वर्ष 8,360 वर्ग मिटर क्षेत्रफलको बलरूम निर्माण शुरू गरेको थियो। परियोजनाको 65% काम गएको अगस्तमा सम्पन्न भइसकेको छ। त्यसअघि अगस्त 7 वाशिङटनको संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पले गैरकानूनी रूपमा व्हाइट हाउसमा नयाँ बलरूम निर्माण गरिरहेको भन्दै काम रोक्न आदेश दिएको थियो। व्हाइट हाउस र संसदका अधिकांश सहयोगीले बलरूम निर्माण योजनाको समर्थन गरे पनि केही रिपब्लिकन सांसदले परियोजनाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। अब खेल खबर। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप पीएमएनसी आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। प्रतियोगिता दशरथ रंगशालाको कवर हलमा दिउँसो 3 बजेदेखि शुरू हुनेछ। ई स्पोर्ट्स एसोसिएशन अफ नेपाल इसान र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्दैछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओसम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। लोकप्रिय टोली ओरा ई स्पोर्ट्स यसअघि नै अर्को चरणका लागि छनौट भइसकेकोले प्रतियोगितामा सहभागी हुने छैन। राष्ट्रिय खेलकुद परिषद राखेपबाट स्वीकृति प्राप्त प्रतियोगितामा प्रतिस्पर्धा सँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुनेछन्। यो प्रतियोगिताले नेपाली पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाड़ी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले अवरूद्ध म्याग्दीको बेनिजोम

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउन मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
6: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
7: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
6: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
0: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ।
9: एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान। फोन नम्बर 0824600002 र मोबाइल नम्बर 98578239071।
10: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
11: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
16: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042